जी जनाब दा वक्त कसी मिस्टर अप लाइव कॉल बंद सोकरो कलाई जी किम जी ने कॉल कड़ाई सवेलो गोड़ी अस्सलाम वालेकुम अस्सलाम वालेकुम जी सो खबर है के किम जी ना उस दे हडेर काम ना है तरंगे चल रही शाय जुड़ा है बिल्कुल ठीक ठाक ना दादे तू शाके तू ता मैं दस से जुड़ा कोड़ा शिका ना ए जे दावो जाके रे जवेन चे वो हो रटा पता क्लिप जाके जे खुदा या खैर वा जाके दाई नशे खुचे नशे जाके दाई बिया खुदे दास न दो खुशा चे जोदर तावो जाके जो जोदर अच्छा शाजी खुदा रो तो हुए है कना चे संदरा दे खुशा दो تندرا ادھر تاوا لگا اس تے کسالومی نہ وی کنا غز زر زر تاوا کہ از کچ داس نہ وچ دا اس خود اسے کام دے نور ار نہ کام نشی ا شیر ہوئے خلش کی آواز ویر کا ڈیر شا ڈیر خوان دیا ہو کا کہنا واہ واہ واہ واہ ڈیر شا ڈیر شا شاہ جی پیرا شا پیرا دے کا ماشاءاللہ ماشاءاللہ چھے پیرا کڑائی دے وی کنا ڈیر خوان دے ہو کے زکا چھے کلا یو سڑائی داس وی کنا چھے ڈبل مائنڈ وی کنا یو طرف تا شاعری کو بل طرف تا باہر ری سوچ وی کنا چھے داس نوی چھے سوکے ون اور وی یا مطلب سرو تا ون وی ہے کنا بیا لشکی پساڑی بندے سختی وی کنے اکثر زا بے داس کلا کال روشی بیا لشکی یا خو برنا کاٹ شی او یا به داسې شي چې هغه خبرې تیز شي ټول مې ځکه رکټ کوه چې مو چې نه خو دمره په تکلیف او دمره په هغه باندې شاعري درته کو خو ودا یې کوګه نه شاه جی ډېره ډېره مننه دې کوه خو شوله دې غوډه بودا دې هغه غوډه سالومینه دې کوي هغه وکا خدا سي کا خچا چاته سالوم کې چای اور وی وعلیکم السلام پروگرام سر اور پروگرام دیر نویئر ڈیرا ڈیرا

0: मैं हूँ असमा नूर वजीर फ्रॉम मंगल मेला। मैंने अपने बालों के लिए कई शैम्पू आजमाए लेकिन कोई रिजल्ट नहीं मिला। फिर मैंने अमन रेडियो करक पर इकराम मामू का प्रोग्राम सुना। उन्होंने एश्मा आनियन शैम्पू के बारे में बात की। जब मैंने मंगवाया और इस्तेमाल किया, माशाल्लाह उसने मुझे कमाल का रिजल्ट दिया। मैं सब बहन भाइयों को ये मशवरा देती हूँ कि अगर आप लोग अपने बाल मजबूत और सेहतमंद बनाना चाहते हो तो आज ही अपने करीबी दुकानदार से एश्मा आनियन शैम्पू मंगवाए। एश्मा आनियन शैम्पू सेहतमंद और चमकदार बालों का राज।
1: अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुहु। मैं दर्ज इंशाल्लाह तो स्टॉल फाइन जोड़ी ने अफिया सरोस्ता अचानक इंट्री दे मो हाफिज जहीर तो सर मुखातिब दा अचानक इंट्री दा से दो छ अचानक काल में सोच चले ते चा हाफिज भाई ता हाजरू का बार उसे काई एडमिट तो से सरा तड़ी वो इंशाल्लाह दा तड़ी तड़ी छिड़ा तो तकरीबन 9 से 10 पेरे दा ओ तो सा अगर मो दुखना छिनो 9 से 10 पेरे दा इश्मा कॉस्मेटिक सरफ ना मिस्ता दा हवाली दा टाइम ओ पता छ हर अर्ज छि दखले ख्यालात जवतीन काई ओ मिश खतो सपा तो रिप्रेजेंट काई इश्मा कॉस्मेटिक्स हर जोईना हर जोईता इश्मा कंपनी छ दो आ मिजो रिप्रेजेंट काई आकप रेडियो दो वो कचे आगप फेसबुक तो कागप टिकटॉक तो वो काग दगा से लाइव पर रमी दी बहरहाल मीश कोशिश दगा दा चे बीज एश्मा सारा सारा तो से तार दखपले ख्यालत जवती नियाओ को
2: वो दिनोर सरफे पर नस्बात एश्मा वॉशिंग पाउडर काम इस्तेमाल है जी और बला खबर अदा कपड़े सफाई पवा लोसीना नखर पाई
1: जी जनाब अदा माशाल्लाह दे एमएसडी वाले तो से माशाल्लाह तो से रवाई लगे उस यूजर बिया दे तसलम पेश कहूं तारिक भाई तसलम पेश कहूं जजीद तो सर लिंक कराई है और यूजर बिया शाकिर भाई शाकिर बेटानी लकी 88 ना दाई मिसरा एक्टिव दा पदा मामलाते शे छे माशाल्लाह दी जतो सरा लिंक कराई हो यूजर बिया सलम पेश कहूं ये ख्वाइन जोड़ी नेता जे सिख में यूजर भी लगा दी लकी 88 ने और दा गारा ये करक 88.4 अमर रेडियो दे और टांग 88.4 अमर रेडियो दे और सुनो 96 टल रेडियो दे और ग्लोबल 91 डीआई खान रेडियो दे। उम्मीद है इंशाल्लाह दा टोल ख्वाइन जोड़ी ने मचीनी आफिया सरा उस्ता मजेश उस्ता और इंशाल्लाह दगे दगे सरा सरा जदामी चे तुस हशाश बशाश या उस्ता जका चाफे जहीर स्पेशली तो सदा होने का यकीन ये चे बेस्ट इंसान और बेस्ट दोस्ती आगा दो ये दुनियावी लिहाज सरा चिदा यू बल दोबारा सही कही दोगों ने कही और यू बल दोबारा दोगों ने चिदी आगा दे तेज लग गए जी ठीक शौक है ना और तो सदा मालूम दो चीज हर कला शोश एंट्री कहूं दाटो ना पहला जखपल एड्रेस सरा सरा दखपल दगा मोबाइल नंबर लाजमी सरा शेयर कहूं जमो तदा पता होला गिर चे सेक सेक नो चिर चिर नरवाई और किन किन जरा मो सरा तो से पार्टिसिपेट कही पशो लिहाज सरा जी जनाब नंबर हमें तो सरा सेव शिविदा वही जरूरत उस याद दहानी दोबारा सरा शेयर कहूं 0348-97-80-495 0348-97-80-495 और दगे सारा सारा 0332-80-80-101 0332-80-80-101 दया मोए दे हेल्पलाइन नंबर दा इंशाल्लाह पता है तो सरा ज गुफ्त शनिद वा कहूं और सरा उस रात से दे मीने डाक मैसेज ना चली आया शेयर कहूं और सरा पेरा मैसेज दा माशाल्लाह दा गदा मास्टर उस्मान की दुकान में इश्मा के तमाम प्रोडक्ट मिलेगी। मैं हूं अयूब लवाटी कला लंडी जलंधर डेरा मना अयूब भाई डेरा मिलने बाद दे माशाल्लाह तो एंट्री दे वाला सरा मोना कबूल का और दागल या मुतक बारोबार غری لکا دو او غری لکا دد خدای تور گرو نه لکی شا کیم زو شغری نه ډیر وی این زو شه گناہی نه کام بی بیدال ہا سلام ماشاءاللہ پتو سم دے رحمتینا و برکتینا ډیر وی دغه سلام او سرا او سرا مولانا عبد الخالق سم چداغا دے کرک مندوی چ آواز دے او کی دام منگل ملا خیبر پلازا دکان نمبر 4 دیا ماشاءاللہ انٹری اوکھڑا اعلی دد پز زندگی ش برکات او چے دای ماشاءاللہ بھی اروائی لگے دا مطلب دشو چ منگل ملا اور سرا دے لوٹی لنڈ جلندر ماشاءاللہ دی طرف نام جوگ آئی اور سرا اسرا ان شاء اللہ کا شو مختویابی دوستوں معلوم دکنا چاہتے ظہیر چار کلا شو تر سیدھا یو نہ یو ٹاپک تو سرا لازمی شیئر کروں وہ ٹاپک دہ دو شیئر کروں چھ مختہ مشتو سیدھا شو شے سنا سا دینی خبر از داخل تمشتو سا ملاوشی ذکا کنا ہر آگا محفل ہر آگا مثال کے طور پر نوستائی بھی لڑائی آگا شہیدہ آگا گرادا آگا تکلیف نہ ڈاکو تولی شوی دی دے مثال کے طور پر دے ہر لحاظ سرا وبال نہ تولی شوی دی چے کیم شے دے اللہ دے اللہ رسول خبران نہ پشوشی او چر کلا کیم محفل شے کیم تبرا شے یا کیم مثال کے طور جماعت شکل شے سکی نوست گپی ناک پر مانش لگائے او چے دے شے دے اللہ دے اللہ رسول خبر ہوشی آ وبال نگرزی بلکہ دے علی قیامت او دے اخرت او دے دنیا لحاظ سرا دے نجات سبب گرزی جڑاؤ جیسے جی اخر پر یو زربیاں نے بار سر شیئر کروں کہ 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 0302 زندگی سے برکت نہ چھوڑا. وعلیکم السلام بھائی امبرین ہوں بھائی بازار احمد خان سے دیش میں تمام پروڈکٹ ویچ سارا ملاوی جی ماشاء اللہ ہوا چل رہی ہے ہمارے من بن میں بھی وہ تو ٹھیک ہے ہوا ہی تو صرف چل رہی ہے نا بس تھوڑا سا اور بھی رب سے مانگ لیں ہم تو انشاءاللہ رب ہم پر فضل فرمائیں گے. اللہ پاک تمہیں تو سب سر عافیت میں ملاؤ کو اللہ دی مشتو سن بروم ورائی دے رحمت البروم دے رحمت نہ ڈاک بروم دے اندے ہوا رہی وہ خوان دو کلیا وی کال لرتا کئی خالی میسج نہ میں شیئر کروں زکا گنا چھ لگا ٹائم چھ دتا دے میسج سرا سرا مختز خپل دے خیالات جوتی میں سر کروں وسرا وچ دو دے مثال کے طور پر میسج ہوگا ٹیلر اسماعیل خان اینڈ صفی اللہ کاج پی کو سینٹر منگل ملا ظہور مارکیٹ نزد مسجد قبا داخو ماشاء اللہ نوا ملگر دا لیکن جی سر اشما تمام پروڈکٹ اویلیبل دی نوی نہ ہزم شو لیکن میسج ہی پلا زال دکڑ دا ٹیلر اسماعیل خان اینڈ صفی اللہ کاج پیکو سینٹر منگل میلا ظہور مارکیٹ نزدیک مسجد قبا. وعلیکم السلام ہاؤ آر یو شو از دا بیسٹ یور وائس از کلیئر کرک ریڈیو اٹس می گلالئی فرام لکی ککی شو سوری ککی پلوشا پی کو سلام گلالی خیر دے تو پر آؤ پلوا شاہ بلا رضی صاحب بلا پشکڑی میں جواب ہی درکڑا ہوں اور ویچ ویچ موتا دے خیر دا آپ ہی نہ وی ویچ زپدا بعد نہ مانا آپ ہی گورا ویچ وائڑے خیر دا ویلا شی ایسا پتا نہیں سر جس جس ویلا شو سی ایم شو ویلا بار. وعلیکم السلام حافظ بھائی سنگ ہے طبیعت خدی آواز ہو کہ دا پیشمان دین نہ ہی نیما دے لیکن ڈیرا مننا اللہ دی زندگی برکتیں او چواں

0: कल की यादें, आज के लम्हे और आने वाले कल की उम्मीद, सबको जोड़ती एक आवाज रेडियो अमन 88.4 तरफ हर वक्त आपके साथ।
1: جوان درته بخوان دخکاری او ستړي ورسمه تیر کړی وی نو خفکی کې ما زکه چې انجینیر محسود درته ربړي د خندا د ټوکو او سندرو نه ډک او خوندور پروګرام هر هفته پښوا یو لس بچو نه تر ایوه بجې پورې پروګرام موج مستی جوان رنگ امن
2: سلام خان تاسو اورئ پروگرام دا اوریدو ډیره